tar bietu gavęs imi rivyti namuna jaki merra sulai. Tar bietu kurmaki bai mihun hikura gotuga laumurga kujjajan ischiti take daskoddinu. Ege terega dini, akhlagi, ijtimai, adabi ischitan himine. Emihun deke gotuga visnumge beenun kurmakanula ekankama gulunhuri ischititan engenikon evarun fudene. Tar bietu kurmaki bai mihun hikura gotuga laumurga kujjayan ichchiti take daskoddinu ege terega dini akhlagi ijtimai adabi ichchititan himene emihun deke gotuga visnumuge beenun kurmakanula ekankama gulunhuri ichchititan engenikon evarun fudene visnun terin vidalwa gotuga mi mafhumaki eves halega murabbiyaku nuota mudarrisaku tarbiyatu kurmuga usulaka balagen wana mafhumen nu ای تربیت کی ایور ما فولا دایره ای گه عمل کو گه نونی کامیاب وانه چکن نواتی تربیت کرم گه ایم فرتم سمال کن دین جه کما کی کجا گه کی باگ اخلاقی ما صفتن اشگه نوما مسک کرما ایکو ای کجا گه شوق ویر کن هور علم نوتا هنر نوتا فن اونگر نا دینو کجا علم نوتا هنر اونگر نا دینو مگا وس بینن کور وی ایت گوتن اوے ای گوتا کی بایم می ہوں ہی کورا گوتو گا می فہکان اس ایجاد کو فاوا گوتکے ای گرنگلو ہیین نو اسلام دین نو گے ایمے کوری کولم فشگین تربیت کروم گا اتکن اسلوب بےنوں کرمون انکان تاریخون فننن ایبے ایمے ہا انسانوں نن ہدایت رحمت کم گا مان اللہ فنو وی نبی محمد صلی اللہ علیہ وسلم میکم گا وس ایمے ریویتی نمونا دکوا فاوے اتور اکلےگ فان گ اصحاب نن ارشاد دیوان اننمنی کون زوان کوجہ کو اس دیننے ए अल्लाह के नबी आए तिमन्ना जिने कुरमन हुद देवाश हिंद اصحابुं एकुजाय नुरहुमगे बस्तर रद्द कुरवम फेट्टेवी की त रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एक मना कुरवाफा एकुजा अरिह गेंदवाफा हदीस कुरवी ए फाहिश कंत तिबागे मम्मया एकु एहेम मीहकु कुरमन तिबा रुहेने हेये एना देननेविए मैं अल्लाह गंदी दन्नावमे इगुतकवस एकन एहेम वियक नुदेनमे ओगावेर कमाए को हदीस कुरविए एवस मीहकु तिबा गोतन एमीहेगे मम्मया देरगोते मेदुवेरुमन नेदेने दिन हदीस कुरविए तिबागे अनहेन दरियाक एकहल फाहिश कम मेदुवेरुमन तिबा एदे मुहेये मिहेम मिगोतन एकुज्जागे महरमुन्ना बेहेगोतुन मिसवाल कुरवुमुन एकुज्जा कोम्मे फहरकोस हुवा कोफा एकन एगोतन एवस महरमका मेदुनुमन बारु अलाने कम देननेउमुन ಎಮ್ಮೆ ಹಾ ಮೀಸ್ತಕುಂ ವೆಸ್ ಎಮೀಹುಂಗೆ ಮಹ್ರಮುನ್ ನಾಮೆದು ಕಂತ ಕುರಾಣಿ ಎಗೊತಕ್ಕಮ ಹದೀಸ್ ಕುರವುಮುಂ ಎಜುವಾಂ ಕುಜ್ಜಾಯ ವಿಸ್ನಿಜ್ಜೆ ದೆಂಗ್ ಏನಾಯಟ್ಟಕ ಹೇಯು ದುಆ ಕುರವಿಯೆ.